0: کرتے ہیں ہم کیونکہ اپنے آپ کو جسٹیفیکیشن دے دیتے ہیں اس کی وی کنورٹ اٹ انٹو ا رائٹ سو وین آئی واک انٹو این آفس
1: وہ میرے سر پہ کنٹینیوس ہتھوڑا نہ مارتا رہے
0: میری کچھ سب کانشیس مائنڈ یا کہیں وہ کانشیس جو بولتے ہیں نا میری کانشیس پرک نہیں کرنی چاہیے مجھے اندر تو میں کیا اپنے آپ کو کہتی ہوں تمہاری کوئی غلطی نہیں ہے کام ہی نہ ہوتا تمہارا یہ سسٹم ہی ایسا
1: امپورٹنٹ ہے
0: اینڈ دین آئی ایکچولی کین ٹاک ٹو فور پیپل پتا آج کل کا سسٹم دیکھو کیسا ہے یہ سسٹم کو چینج ہونے کی ضرورت ہے اب یہ کون کہے گا میں کمزور ہوں میرے پاس طاقت نہیں ہے سچائی کے راستے میں چلنے کے لیے اینی ون وانٹس ٹو سے دیٹ نو ایکچولی اٹس دا ٹروتھ آئی ڈونٹ ہیو دا کریج کیونکہ مجھے پتا ہے آنےسٹی کے راستے پر چلے تو ہو سکتا ہے تھوڑے سے اتار چڑھاو آ سکتے ہیں تھوڑا سا کام جو پانچ منٹ میں ہو جاتا وہ پانچ دن میں ہوگا ہو سکتا ہے پانچ دن میں نہیں پانچ مہینے میں ہوگا فائنلی ہوگا ضرور ہوگا ضرور اینڈ نہیں بھی ہوگا تو بھی واٹ از مائی پرائرٹی دیٹس اے کوشچن تو جو لوگ اپنے جیون میں اپنی ویلوز کو اور اپنے پرنسپلز کو پرائرٹی رکھیں گے وہ اس کے لیے پھر کسی بھی چیز کے اوپر کمپرومائز کرنے کے لیے ریڈی نہیں ہے لیکن وہ کر کر کے آئی ٹیل یو ان کا کبھی نقصان نہیں ہوتا چوائس میری ڈیسیشن میرا اس کا جو ریپرکشن وہ بھی میرا لیٹس سے آئی واک انٹو این آفس اینڈ آئی ہیو ڈیسائڈیڈ کہ میں نے نہیں دینے آئی ایم ناٹ گیونگ تو آئی شوڈ بی ریڈی کہ اس کا ریپرکشن کیا ہو سکتا ہے اس کا ریپرکشن یہ ہو سکتا ہے کہ میرا کام ہوگا ہی نہیں ایم آئی ریڈی فار دیٹ ریپرکشن آپ اپنے ریپرکشن کو لے کر ریڈی ہونے چاہیے
1: لیکن میں تھاٹ کو لے کے جاؤں اگر کہ میرا کام ہوگا ہی نہیں
0: اسی لیے تو وہ وائبریشن ہی ہم نے پہلے کریٹ کر دیا اب راج یوگ سے اگر ہم وہ طاقت لے رہے ہیں پرماتما سے تو پرماتما کی طاقت ہمیں کیا ہے رائٹ تھاٹ کریٹ کرنا دیٹ از دا پاور آئی ایٹ لیسٹ فیل فرام میڈیٹیشن تو وین آئی ایم واکنگ ان ٹو اے سچویشن لائک دس اف آئی کین کریٹ اے تھاٹ ون میں نہیں دینے والی ہوں چاہے کچھ بھی ہو جائے میں نہیں دینے والی ہوں دینے کی آپشن کو تو آؤٹ آف مطلب اپنے جیون سے ہی باہر کر دیا ہے وہ ہے ہی نہیں آپشن دوسری آپشن سامنے والا میرے سے مانگے گا ہی نہیں انسٹیڈ آف سینگ سامنے والے تو ایسے ہی ہیں یہ لوگ تو ایسے ہی ہیں یہ تو سسٹم ہی کیا وائبریشن بھیجا سامنے والے کے لیے سامنے والا کون ہے جو بیٹھا ہوا ہے
1: وہ بھی تو ایک پیور سول ہے
0: سامنے والا مانگے گا ہی نہیں میرے سے آئی آلویز واک ان ود دس تھاٹ سامنے والا میرے سے نہیں مانگے گا اٹ ورکس اینڈ دا تھاٹ کام تو ہوگا ہی لیٹ دیر بی آبسٹیکلس اٹس اوکے لیکن میں نے دینے والا آپشن رکھا ہی نہیں ہو اگر لائف میں تو پھر وہ آپشن آتا ہی نہیں ہے ابھی کیا ہوتا ہے ہم اگر ایک آدھی بار ٹرائی بھی کرتے ہیں لیکن ہم نے وہ آپشن تو ریڈی رکھا ہوا ہے نا اچھا میں نہیں دیتا ابھی ایک بار اگر میرا کام نہیں ہوا تو میں آلریڈی کریٹڈ دا وائبریشن
1: آپشن رکھی ہے کہ
0: ایسا اگر
1: نہیں ہوا تو میں پھر یہ کروں
0: آپ نے آلریڈی وہ وائبریشن کریٹ کر لی ہے تو کہیں نہ کہیں اپنے پرنسپلس وہ چوائس ہم تبھی کر سکتے ہیں جب ہم نے اپنی پرائرٹیز بہت رائٹ سیٹ کی ہوئی ہیں کہ میرے جیون کی پرائرٹیز کیا ہیں اینڈ دس از فنڈامینٹل کہ جتنا آپ اپنے ویلوز اور پرنسپلس کو پرائرٹی دیتے جائیں گے تو آپ اندر سے کیا ہوتے جائیں گے اٹ ورکس اٹ ورکس لاٹ آف پیپل ول سے آنےسٹی ورکس وائی ول اٹ ناٹ ورک لاٹ آف پیپل ول سے وداؤٹ کرپشن کام ہوتا ہے لیکن وہ کون کون کہہ پائے گا جو خود اس کے بنا کام کیا ہوگا لیکن جو کر ہی اس طرح سے رہیں گے وہ کیا کہیں گے اس کے بنا تو کام نہیں ہوتا تو یہ کریٹ کس نے کیا ہم نے کیا چوائس ہے کر رہے ہیں نو پرابلم لیکن پلیز اپنے آپ کو بار بار یہ نہیں کہنا کہ میرے پاس چوائس نہیں ہے یہ اس کی وجہ سے ہے یہ اس کی وجہ سے ہم چوز کر رہے ہیں تاکہ ہم ریڈی رہیں
1: اس کے ریپرکشنز کے لیے
0: ریپرکشنز کی بھی بات نہیں ہے اٹ میکس می اسٹرانگر اٹ میکس می گو تھرو لائف ود دا تھاٹ کہ آئی ایم لیڈنگ مائی لائف دا وے آئی وانٹ ایون ٹو ڈے اف آئی گیو اے برائب I'm leading my life the way I want. Not, mere paas choice nahi, the system is like this. Then I'm not leading the life the way I want.
1: I've become very weak actually, very low. So, but why I'm not ready to take the responsibility?
0: Of
1: my, you know,
0: because
1: my choice.
0: Agar maine responsibility li, to mujhe change hona padega. Agar maine kaha system responsible hai, the system ko change hona padega. So I can keep waiting for the system to change. Which will whatever. Chahe wo system ho.
1: system
0: system could be anything. See, system need not be a government office. System could be my husband. System could be my child. For me, anything. Jiske samne main khade hokar kehti hoon, मेरे पास चॉइस नहीं है, मैं अभी जो सोच रही हूँ जो कर रही हूँ वो इनकी वजह से, तो देन इनको चेंज होने की जरूरत है अगर मुझे ठीक होना है। मैं अगर जैसे वो झूठ बोलने का हमने एग्जाम्पल लिया, मेरा बॉस इतना गुस्से वाला है इसलिए मुझे झूठ बोलना पड़ता है, तो जिससे मेरा बॉस ठीक हो जाएगा,
1: मैं ठीक हो जाऊंगी, मैं झूठ नहीं बोलूंगी।
0: सो वेट फॉर द बॉस टू चेंज।
1: ओ माय गॉड,
0: वेट फॉर द बॉस टू चेंज एंड देन कीप ऑन डूइंग योर कर्मा, जस्ट सेइंग दैट आई हैव नो चॉइस, बट द रिपरकशन विल नॉट गो टू द बॉस, रिपरकशन विल कम टू मी।
1: एंड वी हैव अंडरस्टूड कर्मा's कार्मिक फिलॉसफी क्या कहती है कि जैसा जो भी करेंगे उसका फल तो हमें मिलेगा ही मिलेगा, चाहे किसी भी रास्ते पर हम चल रहे हों। वंडरफुल, आई थिंक समवेयर जहां हमने अभी तक हम सब कुछ मैनेज करते हैं, जैसे मैंने शुरू में भी कहा था,
0: अपनी चॉइसेस को भी मैनेज करना,
1: और जैसे ही सेल्फ मैनेजमेंट पे आ रहे हैं, नहीं सर शिवानी जैसे देखा, इट मीन्स हमने नजर अपनी तरफ जब की तो वहां पे इतनी सारी चीजें थी जो हमें पता नहीं था कि हम क्यों डिसीजन ले, हम क्यों ऐसा बिहेव कर रहे हैं।
0: एक्चुअली हम इसलिए ये शेयर कर रहे हैं क्योंकि बहुत लोग क्वेश्चन मार्क रेज करते हैं जब उनके सामने कोई बात आती है, जब वो रेपरकशन आता है, मेरे साथ ऐसा क्यों हुआ, मेरे साथ ऐसा क्यों हुआ, ये सबसे बड़ा सबके माइंड में आज क्वेश्चन है कि मेरे साथ ऐसा क्यों हो रहा है। आई मेट अ लेडी, शी लॉस्ट अ 2-year-old डॉटर, 2 साल का बच्चा, कहती है भगवान ने मेरे साथ ऐसा कर दिया, मुझे भगवान ही पसंद नहीं। ऐसे बहन आपको ज्ञान है ना कार्मिक फिलोसफी, शी सेड यू नो सच अ स्ट्रॉन्ग स्टेटमेंट, शी सेड मैं कोई ऐसा कर्म कर ही नहीं सकती जिसके लिए मेरे साथ ऐसा होना चाहिए, नॉट रेडी। क्योंकि जब वो हिच करता है, वो इतना बड़ा हिच करता है कि हम कहते हैं मैंने ऐसा क्या गलत किया होगा, लेकिन नाउ वी नो जो भी हमारे साथ हो रहा है वो मैंने ही कुछ ना कुछ किया है, सिर्फ करते टाइम
1: पता ही नहीं। यहाँ पे भी तो इनफैक्ट इट्स आई एम अमेज्ड, यू नो वी हैव ऑल बीन टॉकिंग अबाउट इट कि इट्स नॉट माय फॉल्ट, आई डोंट हैव एनी चॉइस, क्योंकि इतना सटल है ये अगर मैं ये कर्म कर रही हूँ, करती जा रही हूँ और करती जा रही हूँ, क्या ये जितना करती जाऊंगी उतना संस्कार गहरा होता जाएगा, और अब हर बार हम ये कह के अपने आप को निकाल लेते हैं, अपनी रिस्पॉन्सिबिलिटी से बाहर निकल जाते हैं कि इट्स नॉट माई चॉइस,
0: तो फिर परिवर्तन की जिम्मेवारी भी मेरे ऊपर नहीं आती।
1: वेरी ट्रू, इनफैक्ट ये बहुत समझ कर देखने की जरूरत है,
0: एक्सपेरिमेंट
1: कि हम किस तरफ जा रहे हैं, और जिस तरह से बार बार हम ये कहते हैं कि जहां किसी भी सिचुएशन को के लिए जो हमें एबिलिटी टू रिस्पॉन्ड जो था वो रिस्पॉन्सिबिलिटी थी, दूसरी तरफ ये भी कि मैं किस डायरेक्शन में जाना चाहती हूं ये भी मेरी रिस्पॉन्सिबिलिटी है। कोई मुझे पकड़कर नहीं कह सकता कि आपको इधर ही जाना है या आपको उधर ही जाना है, चाहे आप कितने भी अगर हम उसमें देखें सोसाइटी में या सिचुएशंस में कितना भी फंसा हुआ महसूस कर रहे हों, और आज ज्यादातर लोग अपने आप को बहुत बंधा हुआ और फंसा हुआ महसूस करते हैं। थैंक यू सो मच सिस्टर शिवानी, ओम शांति। सचमुच देखने की बात यह है कि जब सेल्फ की तरफ नजर गई तो बहुत सी अपने अंदर ही इनहेरेंट ऐसी बातें थी जिनको हमने स्वीकारा हुआ था कि मेरे साथ ही गलत हो रहा है, मैं ही सिचुएशंस में फंसी हुई हूं, मेरे सर्कमस्टांसेस ऐसे हैं कि मैं मेरे पास कोई चॉइस ही नहीं है। लेकिन जरूरत इस बात की है कि सचमुच समझें जब हम साइलेंस में बैठें, या जब भी जो भी बात अगर कहीं पर भी आपको छू रही है ये बात, तो इस पर जरूर मनन करें, जरूर चिंतन करें कि क्या मेरे पास चॉइसेस हैं, और आंसर जरूर आएगा कि यस आई हैव द चॉइस। अब जानते हुए जब मैं उस रास्ते को चुनती हूं तो वो फिर मेरी रिस्पॉन्सिबिलिटी होगी, और फिर उस कर्म की जिम्मेदारी मेरी हो जाएगी, फिर उसका फल मुझे मिलेगा ही, वो अच्छा भी हो सकता है बुरा भी हो, तो हमें अपने आप ही पता होगा जब हम उस रास्ते पर चल रहे होंगे। तो आज के इस पूरी बातचीत से जुड़ी कोई ऐसी बात या फिर सेल्फ मैनेजमेंट पर जो हम इन दिनों बात कर रहे हैं, कोई आपके पास सवाल है आपका हम स्वागत करते हैं। उसके अलावा हम आपसे बार बार ये आग्रह करते हैं कि ब्रह्मा कुमारीज के देश विदेश में खुले सेंटर्स पर आप जरूर जाएं, और राजयोग का जो पूरा अभ्यास जो आप अच्छी तरह से जान चुके हैं उसे जरूर करें, क्योंकि कहीं न कहीं जो परिवर्तन हम तलाश रहे हैं वहां आपको उसका राह जरूर मिलती है। आप हमें फोन पर या फिर ईमेल पर संपर्क कर सकते हैं। हमारे फोन नंबर है 0999-344-666, 0983-66-555, 0999-744-555। हमारा ईमेल आईडी है omshantistudio@bkmail.org। अवेकनिंग विद ब्रह्मा कुमारी इन दिनों हम बात कर रहे हैं सेल्फ मैनेजमेंट की और खुद को